0: अभी आप आकाशवाणी दिल्ली से उर्दू सर्विस के नशरियात समाप्त कर रहे थे। मीडियम वेव और एफएम पर यह आकाशवाणी करगिल की आवाज़ है। सामीन, अब से लेकर रात 10 बजे तक अब आप हमारी नशरियात मीडियम वेव 684 किलोहर्ट्ज़, मीडियम वेव 1584 किलोहर्ट्ज़, एफएम 100.1 मेगाहर्ट्ज़ और मोबाइल ऐप न्यूज़ ऑन एयर पर भी समाप्त कर सकते हैं। हमारे अगले ऐलान का इंतज़ार कीजिए। अस्सलामु अलैकुम। मीडियम वेव तुर्किया नंगी शिशबी नजबी किलोहर्ट्ज़, मीडियम वेव सोचिक नगब गया नंगी शिशबी नजबी किलोहर्ट्ज़, एफ एम मिर्गी आशीर आचिक मेगाहर्ट्ज़, दोनों मोबाइल ऐप न्यूज़ ऑन एयर का दियो आकाशवाणी करकिलिन दिनी इफ्रा चुपत भी प्रोग्राम उन खुरे गा बुल्ला वजीर न प्रपान यंती खदमत लल्हेपसोत प्रोग्राम यन खान सा खदमत लंग अजी जून असलाम पो प्रत मचान सोशिक दिनी जक पांगारू जुलाई जे इंगी शोचाक्षिक वक्स पो फितोगे तु सोचिक गाना मिर्चिक सोंसुक कसता प्रोग्राम को जुक पे का प्रचुगत दोया प्रोग्राम सदाकत दी प्रोग्राम ही रख सकेंगे न मजा तो सहमा कुरान तिलावत न तर्जुमा हुज्जतुल इस्लाम शेख मोहम्मद इब्राहिम के नाम।
1: بسم الله الرحمن الرحيم لن ينال الله لحومها ولا دماؤها ولكن يناله التقوى منكم كذلك سخرها لكم لتكبروا الله على ما هداكم وبشر المحسنين حجيك شعري عالم اسلام حج واجبات چك انسان لا قرباني خدا از کلی دی محکم این کتاب خطابت عالم بشری اللہ دی قربانی شنک شق نیشن تن جسمن بلکه انتی تقوی تن جسن خدای حقیقت بندگی بچس پنیشتن لبچسن کنتی اخلاص عمل پو لبچسن خداوند کریم است دی دنیا تی دی بیل سونس کن عالم بشر لدیون کم با سونست تاکی خدا می تخص بو سق بسیک تن مشوق دیون که انسان لحدایت چوق خدا از نیکو کاران لخدا رو گسکت تا ما سونست

0: Comprendí. Lakin daxa CD chemical fertilizer kolchas pus basengati ja sakyat kun khuntang pu jigen chik chen yote in zerba chendo. De frezna gormeni choksna kule kule organigi rolla chungse in zerendo. Taki ngati sakyat kun iyang suhadman aldan chukpi mingna. De sakyat kuni suhad pula tachas pu rangi amone suhad la gasuga khayal jakpadna. De zoste ka rangi sakyat kuni khayal sang jakpar gushas in zirba chindu. Samsik ama yeres tadna ama sang yeri khayal jakcha. De misal pu kurang yeres sakyat kun la lokol lut kun kole kemikal kuni shitanugna strung se jakna. De sakyat pi zan puna sofuk bu yeri frez leginar gelbana mufid çaçaz in zirba çinduk. De frez nangati Hindustani gormeniz 28 Jun 2023 la meeting jaskan in mensuk. Gavayanuk 2023 çob BC sali bachat sana cabinet komitis fesla baskan in mensuk. Dijak bu pradan mantari pranami mintaksika manayi bozzeri. Taki mimangs kunla dimadri sakyat kunla kudrati lut kun kole organik zosta kun la rangi sakyat kunyang suy hadiyab chachuk tuk zere. Diyo kurang India gormeni ton ensuk ki chemical fertilizer bu kambacha organik tariqa kun tanluk kol chukpe mingna. Gauz base gormen lasang 15.14 lockdown panke yungse insang zirba chenduk. Kasata ngaz ngaris paraon deka jakse dring si trisu yantang sapar lep chuget nyan mazad dring si di trisu la. Dring Akashwani Kargil Igralika Sakit Program pe anuk trisu tangmati meena Social Department e chuxna Salim Javed Social Worker Skyo Jusi Kyonsiyot. Salim Javed sahab, salamu alaikum.
1: Walaikum salam, Yahya sahab.
0: Salim sahab, sakbasin Allah ngati Social Department shite anu na Fumachik Sikkim kun, khususan Phantok Yodpatpi Sikkim kun ngati Mimangs kun nefres ya yote ina ju. Chana ngati khas kar yara zirna ma'zur Mimangs kun ngati society anu yota ju. Chana dune antas kafi hosla afzai basse کونسیتے پنچوز و یا کون ہر قسمی انتشی دیانو کن نا میٹیریال کن تھو بنیو جو چانا جی معذور کن لا انتشی دیانو نا گچو گچو خدمت ریچا دیس کو لیا ریز مفصل بس مولنا ریالا دکپا بخشی سلیم جاوید صاحب
1: بخشی جو سب سے پہلے ناتیس میمان سنگ مالا سلام نا جلے نا سوشل ویلفیر ڈپارٹمنٹ نا ان یہ میں سلیم جاوید زبا دونا ڈپارٹمنٹ ہی طرف سے میمان سنگ مالا نا تی چام سے نت پایوت نا کون ناتیس دیویانگ جنزر سین او دے کون کافی بینیفیٹ ہوت نا تی ڈپارٹمنٹ ہی طرف سے अब देने पेंशन डिसेबिलिटी पेंशन पर्सन विद डिसेबिलिटीज ला मिनिमम उमरोशिन 40% डिसेबिलिटी जो है अब पर्सन ओंचिन 100% आना कोई 40% माजूर उमरोशिन राइट टू पर्सन विद डिसेबिलिटीज एक 2016 के तहत गती खुआ ओदे अंडर गांव में फॉल से चिन दे खुआ मिनिमम द पेंशन पो अवेल भी फिला या खुआ फंच भी फिला खुआ 40% क्वेश्चन जो है डिसेबिलिटी परसेंटेज पो अब देने दक्षा मीमांग संगमाला दुजु अबेद की डिसेबिलिटी कार्ड चौंता मेन चिक यूनिक डिसेबिलिटी कार्ड UDID जर्चिनिया दो डिपार्टमेंट इस तांचिन डिपार्टमेंट कोलेबरेशन विद सोशल डिपार्टमेंट ना हेल्थ डिपार्टमेंट इस मेन डिपार्टमेंट पुदिया सचिन गति सेंट्रल डिपार्टमेंट पुंगाती हेल्थ डिपार्टमेंट जो है सीएमओ ऑफिस नाती इशू सचिन कार्ड पो सर अब मीमांग संगमा ऑफिस लयों सर या पोना देनो पदा शामिनु की दि कार्ड पो गचो जु चिन जरे सबसे जरूरी गा देनो समय दक्षा टाइम पे देना कार्ड पो गचो चु चिन जरे जो है अब सबसे पहला गा माजूर चियों चिन डिसेबिलिटी कार्ड जो फिला खुंग अच्छी डिपार्टमेंट लोग मन का तो सबसे पहला खुए पहला प्रोसीजर पे इन मान लो खुआ लोकोमोटर डिसेबिलिटी जो है कंग में ना दिखो यत खुआ को पहला सचिन गा ती डॉक्टर इला ऑर्थोपेडी इला गा ती रुस्पे डॉक्टर इला रुस्पे डॉक्टर ला छा बसे पहला जनरल गा ती गचु गा पर्ची फिंग मत ना ओसो पर्ची फिंग चिन सारे पर्ची फिंग से डॉक्टर ले सचिन जो गा दी नत पयोत कंग में यही द लिम जिजिक पेंदी परेशानी होत ना डिसेबिलिटी कार्ड चुचिन ना जस डॉक्टर उनला ऑलरेडी जेरियो पेशेंट उनना खोंगा सचा जरे इंडिटेन बचा जरे देगन को दे नुस्खे का यरा एग्जामिन बचिन ठीक बसे दैट्स व्हाट कार्ड तांग से मेन पहला इन तांग सचिन एग्जामिन बचिन बढ़िया बसे स्ट्रेचर का जाक सेल ता से बढ़िया बसे 10-15 मिनट सी बराबर दुगा मिंदु गल सचिन क्योंकि दी कार्ड पुखरंग माना इंपॉर्टेंट कार्ड चिन गति फिला दोना दी फायदा मना मंगमोयत Daksa dega na khol ta senan gati nuske thame ka khor bis ta chin please ki bin da bod kho bot yan jokh hezre dena card po agar kho satisfy chana doctor po satisfy chana ka to zer chin kho jok men na dene ka na asman wan tang se ya elaji filler bichin kho ab elaji filler bin na til alag do